0: दस बजेदेखि दुई बजेसम्म। समन्वय ठाकुर बाबा नगरपालिका सैनवार बर्तिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, खत्तेबाल आँखा अस्पताल, पुलटेक्रा, नेपालगंज।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
7: यस ट्यान्जेका साथमा दैनिक उपभोग्यका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
8: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
9: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar.
10: 2026, jun 14 tarikh, adhik jeth Krishna Paksha ko chaturdashi tithi.
11: काया कैरन का साथ में
12: किसान पाइप प्रोडक्ट्स प्राली
11: राष्ट्र कुसान किसान
12: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
13: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरु बाट।
14: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
13: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
14: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनुपर्ने सुझाव, युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशिपको व्यवस्था गर्न आग्रह।
15: अबको पालिकाको बजेट चाहिँ युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सृजना गर्ने खालको हुनु पर्यो, कम्तीमा युवालाई पालिकामै इन्टर्नशिप गर्ने त्यो वातावरण दिने गरेर चाहिँ पहिला ल्याउनु पर्यो।
13: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
14: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दै।
16: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सञ्चालन दल नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 को चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकार सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले असार 7-9 चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै फागुन 21 को चुनावबाट संसदको पहिलो दल बनेको रासपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित रासपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। रासपा महामन्त्री कविन्द्र बुरुलाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका, 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सितौला र डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधिक नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउबा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिकको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 जनाले क्रियाशील सदस्यता अध्यावधिक गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: ২১.৯% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीनवटा ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर 6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरू निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाई छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो, तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनुपर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो, 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी। आजको नयाँ पत्रिकामा खबर छ।
5: फेरि पनि बिजुलीकै प्रसंग, नेपालले भोलि असार 1 अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससी को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससीको बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनभीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ?
8: ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 र 5 का सरकारवाला कृषकहरूका लागि हिमालय सहकारी संस्था लिमिटेडको सूचना। ठाकुरबाबा नगरपालिकाको नेउलापुर, कञ्चनपुर र गोदाना बाहेक वडा नम्बर 3 का अन्य गाउँहरू र वडा नम्बर 5 को गोविन्दपुर भित्र बसोबास गर्ने सम्पूर्ण कृषकहरूको कृषक पासबुक बनाउने कार्य सञ्चालन भइरहेकाले कोही कसैले कृषक पासबुक बनाउन छुट्नु भएको भएमा संस्थाको कार्यालयमा सम्पर्क राखी कृषक पासबुक बनाउनु हुन र पहिले नै कृषक पासबुक बनाउनुभएका कृषकहरूले कृषक पासबुक अध्यावधिक गर्नका लागि हार्दिक अनुरोध गर्दछौं। कृषक पासबुक बनाउनका लागि आवश्यक पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रतिलिपि 1 थान, जग्गाधनी पुर्जाको प्रतिलिपि 1 थान, पासपोर्ट साइजको फोटो 2 थान। कृषक पासबुक अध्यावधिक तथा नयाँ पासबुक बनाउने मिति 2083 साल असार 1 गते आइतबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म।
9: असोक साल त ढुक्क
10: सम्झौट आम्मी नर लगती रहट बरा पानी बस्त बेर अस्तिक्षिम निचाम कहाँ रह सिक जाये त सोचो त लट्ठी ठिक कम घर दान दान पानी बर्से टिकी मन छत पटाहे लाग।
9: हाँ त धन्न ब्यालम बड्डी टिकम से सुरक्षित ठाउँ सरली ना आरे बड्डी।
10: हाँ हो बदा
11: बर्खक ब्यालमा बहिन ढ्यार जोखिम रहत ओहमा र बैयास बचकला पहिले सावधानी अपनाए लड्डा खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरख ब्यालम संक्रमण के डर ध्यान हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
12: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
13: आषाढ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन कांग्रेसमा देउबा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग संघीय सरकारले आर्थिक वर्ष 2083-84 बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन्। प्रदेश सरकारले असार 1 सभामा बजेट पेश गर्नुपर्छ। त्यस्तै नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार असार 10 गतेभित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगर सभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। पुस माघदेखि नै टोल बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ। तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ। साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ।
14: पहिला आफूले गरेका कामहरू संविधानका कुराहरूमा कहाँनिर ग्याप रह्यो जुन अधिकार दिएछ जिम्मेवार दिएछ स्थानीय सरकारलाई वान बाई वान हेर्नु पर्यो। स्थानीय सेवाको कुराहरू पनि दिएछ सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू होइन। अब बेरोजगारको ठूलो समस्या पनि रह्यो होइन अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू त्यस कारण आयोजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ है। उत्पादनसँग पनि जोड्नु पर्यो वडाहरूमा वडाको भूगोल कति वडाहरूको जनसङ्ख्या कति होइन वडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो न्यायचित पनि हुनु पर्यो त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाहरूले बजेटमा। त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि त्यो चाहिँ अलिक वडाबाटै नागरिकले पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो। अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले यो संघीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो। अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो। कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उसलाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिने गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
15: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कनिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट नागरिकबाट सुनिन्छ। अब यसले गर्दाखेरि न त ठ्याक्कै सोचे जस्तो विकास देखियो न त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ। यसलाई चाहिँ कसरी रोक्न सकिन्छ?
14: थुप्रै योजनाहरू साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन कतिपयमा अब जरुरी पनि हुन्छ आवश्यक पनि हुन्छ कनिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन है। योजनाहरूको सबभन्दा पहिला पालिकाले ठ्याक्कै एउटा प्राथमिकीकरण चाहिँ गर्नु पर्यो कि प्राथमिकरण नगरिकन नगर स्तरीय योजना हो कि वडा स्तरीय योजना हो कि कार्यविधि निर्देशिका ल्याउनु पर्यो खर्च प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएका बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो त्यो म्यान्डेट अनुसार मैले काम गर्न सकेँ कि सकेन भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यस कारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस् कर्मागत होस् त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचनबाट आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस्।
15: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन शुरू गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनु पर्छ यसमा?
14: यही समस्या छ कि अब कुनै बेलामा हामीले स्थानीय सरकार संचार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ। सबल पक्ष दुर्बल पक्ष जस अब जस सबै स्थानीय सरकारले मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष दिने कुरा भयो क्या। त्यस कारण अनुगमन जुन कमिटी छ त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो। अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो, सार्वजनिक सुनवाई गर्ने कुराहरूमा त्यसमा पनि ध्यान दिनु पर्यो। स्थानीय सरकारले अब मैले अहिलेसम्म के काम गरेँ यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यसको पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनु पर्यो।
5: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनैतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात सर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँगै एकजना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 बढ़ी भिसा सिफारिश, कान्तिपुर दैनिकमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
18: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
16: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म।
19: ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
21: अब बाँकी खबर। 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका 4 को जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीही फसिब एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसी भएमा 112 र दिहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक क र ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लालपूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भए मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
21: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँटेका छन्। ब्राजिलले समूह सी को आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्को सामना गर्दा नेमार विनय खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। यस्तै आजै बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल इम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम खौकीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्।
5: अब केही खबर संक्षेपमा। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेश प्रदेशका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
21: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै धानका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान दुई बजेदेखि नै घोराई दुई रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको गोर्खापत्रमा खबर छ।
5: र पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ। तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
21: भोटको नुन र लासाको सुन
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
21: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
5: भारतीय कम्पनीले 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
21: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
5: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
21: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाण्डुमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशन बारे जोड़तोड़को आवाज सुनिएको छ अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन् ऊ फेरि महाधिवेशन भने सुनियो। कांग्रेस यतै पो छ कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: चेकजाँ तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झ्यो, सशस्त्रको टोली लामपाटा पुग्यो।
1: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुँदे माग पत्र पेश।
0: भीरबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक किशोरीको मृत्यु।
1: र फिफा विश्वकप फुटबलमा मोरक्कोसँग बराबरीमै रोकियो ब्राजिल, अर्को खेलमा अहिले हाइटी र स्कटल्याण्ड बीच केही बेरमा खेल हुने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरीको टोली तैनात गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली हिजो सम्बन्धित क्षेत्रमा पुगेको हो। त्यो स्थानमा अब अस्थायी रूपमा सुरक्षा बेस स्थापना गरिने भएको छ। अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट हुने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यो ठाउँमा खटिएको हो। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थिति बाजुराको हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो।
0: हुम्लाको सर्गेघाट गाउँपालिकामा पर्ने थाङडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्गेघाट गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउद को गाई गोरु चराउन जंगलको गएको बेलामा मृत्यु भएको जनाइएको छ। करिब 10:30 बजे हिजो करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो। घटनाको जानकारी प्रहरी चौकी सर्किघाटमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारको नेतृत्वमा 4 सदस्यीय टोली घटनास्थल खटिएको थियो। थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सड़कमाथि जोखिमयुक्त भीरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण समेत गराएका छन्।
1: कर्णाली प्रदेशका कानून व्यवसायहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव भएकाले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बाल बालिकाले गरेको बाल बिझाइका कारण न्याय दिन र अनुसन्धान गर्न माग, दुई छुट्टै बाल अदालत र बाल एजलास कक्ष स्थापना हुनुपर्ने र बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायहरूले प्रदेश सरकारलाई मागपत्र बुझाएका छन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार, बाल न्याय र कानूनी प्रक्रियाको बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानूनी सचिव नीति राज नेपालीलाई 13 बुधे मागपत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरिएको हो। मागपत्रमा कर्णाली प्रदेश सरकारको बाल बालिका सम्बन्धी ऐन अविलम्ब पारित गर्नका लागि आवश्यक पहल गर्नुपर्ने, कर्णाली प्रदेशमा बाल सुधार गृहको अभावका कारण बाल बालिकालाई अन्य प्रदेशमा पठाउनु पर्ने बाध्यता रहेको हुँदा प्रदेशमै बाल सुधार गृह स्थापना गर्न आवश्यक पहल गर्नुपर्ने र जिल्ला प्रहरी कार्यालयहरूमा बाल निगरानी कक्षको अभाव भएकाले बाल मैत्री बाल निगरानी कक्ष स्थापना गर्नुपर्ने माग गरिएको छ। यसै गरी बाल बालिकासँग सम्बन्धित मुद्दाहरूको सुनवाई तथा फैसला र कार्यान्वयन प्रक्रियालाई छिटो प्रभावकारी र बाल मैत्री बनाउन सरकार र निकायहरूबीच आवश्यक पहल गर्नुपर्ने, कानूनी विवादमा परेका बाल बालिकालाई आवश्यक अवस्था बाहेक अभिभावकको जिम्मामा दिन सकिने व्यवस्थालाई प्राथमिकता दिएर बाल सुधार गृहमा पठाउने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, बाल इजलास सञ्चालनका क्रममा समाजसेवी र बाल मनोविज्ञानको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल न्याय सम्पादनका सम्पूर्ण चरणहरूमा बाल मैत्री सुनाई गोपनीयता संरक्षण तथा बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग पनि मागपत्रमा उल्लेख गरिएको छ।
0: यस्तै कानूनी सचेतनाको अभाव न्यूनीकरण गर्न प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा कानूनी साक्षरता तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरी कार्यान्वयन गर्नुपर्ने, कर्णाली प्रदेशका अधिकांश अदालतहरूमा वैधानिक कानून व्यवसायहरूका लागि छुट्टै कार्यकक्षको व्यवस्था नभएकाले सबै अदालतहरूमा आवश्यक फर्निचर, कम्प्युटर, इन्टरनेट तथा अन्य उपकरणसहित कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने, कानूनी सहायता करार कर्मचारी र वैधानिक कानून व्यवसायहरूको पारिश्रमिकमा विद्यमान असमानता हटाई न्यायोचित तथा समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, कानूनको विवादमा परेका बालबालिकालाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन एकद्वार संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायबाट समयमै सूचना तथा समन्वय हुने संस्थागत व्यवस्था हुनुपर्ने लगायत माग पनि राखिएको छ। मागपत्रबारे मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव निधिराज नेउपानेले प्रदेश सरकारले प्रदेश सरकारको आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सामाजिक विकास मन्त्रालय मार्फत बालबालिकाको अधिकार, न्यायमा पहुँच लगायतका क्षेत्रमा पनि वर्षेनी काम गरिरहेको जानकारी दिनुभयो। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले संविधानमा उल्लेख भए पनि काठमाडौँ बाहेक बाल अदालत र बाल इजलासको कक्ष छुट्टी स्थापना हुन नसकेको हुँदा कानून व्यवसायी तथा सरकारवालाहरूले यसका पक्षमा प्रभावकारी पैरवी गर्न सुझाव दिनुभयो। सबै बालबालिकाको सर्वोत्तम हितको पक्षमा ध्यान दिई उनीहरू र उनीहरूका अभिभावकहरूलाई न्यायमा पहुँच बढ़ाउनु पर्ने उहाँको भनाइ छ। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले अन्य प्रदेशले निर्माण गरिसकेको बाल अधिकार ऐनमा कुनै नयाँपन नभएको हुँदा कर्णाली प्रदेश सरकारले ऐनमा नयाँपनको खोजी गरिरहेको बताउनु भएको छ। सीसीआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले बालबालिकाको न्यायमा पहुँच बढ़ाउनका लागि बाल अधिकारको संरक्षण र सम्वर्धन गर्नका लागि मागपत्रले सहयोग पुर्याउने अपेक्षा लिइएको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201656।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू:
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
7: खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
8: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झ्यो, सशस्त्रको टोली लामपाटा पुग्यो, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायहरूको माग, सरकारलाई 13 बुधे माग पत्र पेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: लोपोन्मुख राउटे समुदायको संरक्षण, व्यवस्थापन र मूल प्रवाहीकरणका लागि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले नीति पारित गर्दै राउटे समुदायको अस्तित्व, पहिचान, जीवनशैली र अधिकार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। नीति अनुसार अब राउटे बस्तीमा अनधिकृत रूपमा प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गरिनेछ। समुदायलाई मदिराजन्य पदार्थ पुआउने वा बिक्री वितरण गर्ने कार्यमा पनि रोक लगाइने भएको छ। राउटे समुदायका लागि अस्थायी आवास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिने भएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार राउटे समुदायको जीवन रक्षाका लागि राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अनौपचारिक सेवा केन्द्र इन्सेक लगायत संस्थाहरूले गरेका सिफारिशका आधारमा नीति तयार गरिने भएको छ। राउटे समुदायको पहिचान र मौलिकता जोगाउँदै उनीहरूको मानवाधिकार सुनिश्चित गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर विसीले राउटे समुदायको जाति पहिचान, संस्कृति र परम्परागत जीवनशैली संरक्षण सँगै उनीहरूको जीवनस्तर सुधार गर्न विशेष नीति आवश्यक रहेको औल्याउनु भएको छ। उहाँले राउटेहरू बसाइ सर्ने सुर्खेत र दैलेखका प्रमुख क्षेत्रमा उनीहरूको संस्कृतिसँगै मेल खाने संरचना निर्माण तथा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि बताउनु भएको छ।
0: नेपालमा मनसून भित्रिने औषध मिति जून 13 तारीक भए पनि यस वर्षको मनसून भित्रिन केही ढिलाइ भएको छ। पूर्वी वायु अर्थात मनसुनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसुन भित्रिन बाँकी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडासैनीले महाशाखाले मनसुन भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारिक घोषणा हुने उहाँको भनाइ छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसुन नेपाल प्रवेश गरे पनि लामो समय मनसुन पूर्वी भागमै अल्मलिएको थियो। नेपालमा मनसुन अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि भन्ने गरिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। कोशी प्रदेश लगायतका ठाउँमा आज बादल लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: दाङको कालाकाटे सिक्का हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एकजना मजदूरको मृत्यु भएको छ। कडा गाउँपालिका 2 का 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी डाक्टर हिम बहादुर केसीले बताउनुभयो। अलकत्रा बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले बालुवा खुनाउँदा गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लगेका बेलै ज्यान गएको हो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
9: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145778917।
11: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ
12: आउनुहोस् माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
10: मलद्वारमा हुने रोगको लक्षण। मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
11: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
10: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
12: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
11: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
13: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
14: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
15: सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
16: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिइएको छ। गुलरिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो। 5 दिन अगाडि थापेको पासोमा चितुवा परेको हो। पासोमा वयस्क पोथी चितुवा परेको थियो। चितुवालाई पासोबाट निकालेर सुरक्षित स्थानमा पठाइएको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले बताउनुभयो। केही दिन अघि स्थानीयको भैँसी लगायतमालाई आक्रमण गरेको र मानिसहरूलाई समेत आक्रमणको प्रयास गरेपछि पासो राखेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षमा कृष्णसार संरक्षण क्षेत्रमा 21 कृष्णसार मरेका छन्।
17: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भारतीय वायुसेनाको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको आईएएफ स्टेशनमा अवतरण

पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उहाँले बताउनु भएको छ। इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रूखका सम्पत्ति खोल्ने योजनामा दोस्रो चरणमा छलफल हुने उहाँले बताउनु भएको छ। उहाँले हर्मुज जलमार्ग, इरान र ओमानको सार्वभौमिकता

0: नमस्कार।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
2: इट्स टाइम सेटअप प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
3: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुस् त।
3: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
4: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
3: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
0: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485475।
6: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगञ्जको आयोजना र रुइ फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगञ्ज।
7: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
8: यही असार 5 गते शुक्रबारको दिन
7: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

हामी जुट्छौ हाम्रो स्वाभिमान, हामी लड्छौ हाम्रो मातृभूमिको लागि, हटि होइन डटि गर्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, इतिहासमा हार्नु न हार्छौ न हार्ने नै छौ, वीर गोर्खालीको सन्तान हो, हर नशा नशामा वीर गोर्खालीको रगत, हाम्रो प्राण जिन्दा प्यारो जन्म, जब तिमीहरूको दिव्य नजर पर्न थाल्यो, अझ भनौ देवता प्रवृत्ति पर्न तत्पश्चात हाम्रो प्राण जिन्दा प्यारो, हाम्रो नेपाल आमाको नक्सा सम्झ यो चालठट्टा हो, सम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर, जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खाई हामी, माछा मार्न गढेउला उनेर पल्छी दाउ हान्नु पर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि, अब जसरी पनि हाम्रो प्राण भन्दा प्यारो हाम्रो भूमि हामीलाई फिर्ता गर्न, हाम्रो एक क्रिया, हाम्रो साथ, हाम्रो काम, यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको लागि।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
6: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना नेपाल नेत्रज्योति संघ फतेवाल आँखा अस्पताल फुलटेका नेपालगंजको आयोजना र रुइक फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5 असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7 असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल फुलटेक्रा नेपालगंज।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 9845-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो रेडियो टाइगर 99.2 MHz।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा छौं। हरेक दिन हामी 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँगै उपस्थित भएर धेरै भन्दा धेरै कुराहरूको ज्ञानवर्धक कुराहरू गरिरहेका हुन्छ। खानपानीको व्यवसाय आज पनि रहेको छ, भोलि पनि रहनेछ। अब धेरै सज्जनहरू आउन बाँकी हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन, तर आज भोलि पर्सिको व्यवसाय रहन सक्छ। हामी आज र भोलि त्यो पक्का रह्यौं होइन, भोलि गते हो नि है, भोलि गते हो, भोलिसम्म चाहिँ पक्का पक्की रहन्छौ। पर्सिदेखि चाहिँ अब कतिजना आउनुहुन्छ आज त्यस अनुसारले हामी भोलि तपाईँहरूलाई जानकारी गराउँछौ। अन्यथा मान्छे आउनु भएन भने रहने कुरा पनि सम्भावना एकदम कम छ। तर तपाईँहरूलाई चिनाहरू लिन छ भने अथवा बनाउन छ भने आज भोलि पछि बिहानसम्म छिट्टै गरेर आउनुभयो भने भेटघाट चाहिँ हुन सक्छ, अन्यथा भेटघाट नहुन पनि सक्ने सम्भावना छ। अब हिजोको उपस्थिति त्यस्तो नराम्रो होइन, उपस्थिति राम्रै छ। अब तपाईँहरू जहाँ हुनुहुन्छ अनि हामीलाई सुनिरहनु भएको छ भने हामीलाई प्रत्यक्ष रूपमा भेट्ने प्रयास खानबारीमा तपाईँ गर्न सक्नुहुन्छ। आज कार्यक्रमको ज्योतिष दर्पणको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज विशेष गरी जेठ 31 गते हो, आज आइतबार। तदनुसार ईस्वी सन 2026 आज जुन 14 तारीक नेपाल सम्मत 1146 सन लागा रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा चतुर्दशी 16:16 दिनको 11:40 रहन्छ। तदुपरान्त भने अमावस्या रहनेछ र आज रोहिणी नक्षत्र 44:04 22:47 तृतीय योग 21:16 आज आनन्ददियुगमा भने आज धाता युग रहेको छ। आजको दिन मानेको समय 34:33 बिहान सूर्योदय 5:10 जाँदा भयो, साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ। आज विशेष गरी दश श्राद्ध हो, आज विशेष गरी निशी 12 दिन पनि आज हो। आज तपाईँले औँसीको श्राद्ध गर्दै हुनुहुन्छ भने आजै श्राद्ध गर्दा राम्रो हुन्छ। त्यो फेरि 12 बजे पछाडि मात्रै गर्नुहोला, औँसी प्रारम्भ हुन्छ, त्यसरी गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। भोलि सोमबारे औँसी छ, भोलि असारको 1 गते असार संक्रान्ति पनि छ, भोलि हलो बार्ने हो, भोलिबाट अधिक मास पनि समाप्त हुँदैछन्। मालपुवा दान गर्ने अपुप दान गर्ने दिन पनि भोलिबाट समाप्ति हो, मत्स्य नारायण मेला समाप्ति भोलिबाट रहन्छ। मैले फेरि पनि भने आज हामी अन्तिम घड़ीमा छौं, आज र भोलि त हो। विशेष गरी पुरूषोत्तम भगवानको नाम संकीर्तन र पुरूषोत्तमको बारेमा जति गर्नु हो अब 3 वर्षसम्म गर्न पाइँदैन सज्जनहरू। आज र भोलि जाँदा संकीर्तन भएन, जाँदा कीर्तन भएन। हेर्नुहोस्, भगवानले हामीलाई सारा संसार दिनुभएको छ, तर भगवानको लागि हामी 3 वर्षमा एकचोटि पनि 1 घण्टा पनि भगवानलाई समय दिन सकेन भने हामीलाई भगवानले कुन रूपले हेर्नुहुन्छ, ध्यान दिनुहोला। त्यसै गरी हामीले 1 दिन 1 क्षण र 1 घण्टा आधी घण्टा भए पनि भगवान नाम संकीर्तन घरमा गरौं, दियो कलश गणेश पूजा गरौं, पुरूषोत्तम भगवान श्री राम र सीताको फोटो, लक्ष्मण सहितको, हनुमान सहितको, राधा र कृष्णको फोटो, उमा र महेशको फोटो राखेर भगवानको एकैछिन शान्त स्वभावमा हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्र दिव्य मन्त्र यसलाई युगल महामन्त्र भन्ने गरिन्छ। यस्ता मन्त्रहरू जब गर्नुभयो भने राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं। अब पालो रहेको छ ग्रह गोचरको, सूर्य वृष राशिमा रहनु भएको छ भने चन्द्रमा यतिखेर वृष राशिमा रहनु भएको छ। मंगल मेष राशिमा हुनुहुन्छ भने बुध मिथुन राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कर्क राशिमा रहनु भएको छ भने शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा भने जानकारी गराउँछु तपाईँको राशिले के भन्छ, आजको दिनलाई कसरी व्यतीत हुन्छ, आजको दिन तपाईँको लागि कस्तो रहन सक्छ, आजको तपाईँका राशिफलले के भन्छन्, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज पराक्रमयुक्त दिन छ, राजकीय सम्मान प्राप्त रहन्छ, मन प्रसन्न रहने खालका योगहरू पनि छन् भने गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्ति रहन्छ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग रहेको छ, लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। वृष राशिको लागि अलिकति केही कामबाट पनि असहज वातावरण हुने योगहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिसँग पनि घाट लग्न चन्द्रमाले जलको तत्व अथवा जलको व्यवसायको लागि शुभ संकेत दिएको छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ, लामो दीर्घ यात्राहरूमा सहज हुन्छ, मन कता कता बिग्रिन सक्ने योग छ। बाह्रौं चन्द्रमाले कहिले काहीँ मनमा व्यतिथिहरू उत्पन्न हुन सक्छन्, तपाईँको सोच परिवर्तन हुन सक्छ, पारिवारिक झगडाहरू हुन सक्छ, सावधानी भएर शून्य प्रयास गर्नु आजको लागि राम्रो हुन्छ मिथुन राशि हुनेहरूको लागि। उन्नति र प्रगतिको लागि धेरै कुरामा मान सम्मानमा पनि वृद्धि रहनेको साथसाथमा पारिवारिक रमझमबाट पनि सहज हुने युग छ। कर्कटको लागि लग्नमा बृहस्पति उच्च हुनु, लग्नमा शुक्रको आगमन हुनु आज सुखद दिनहरू पनि छन् भने मान सम्मानमा वृद्धि हुन्छ, राजकीय सम्मान प्राप्त राशिमा संकेत छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छन्, मान सम्मान वृद्धि रहनेछ, आँटेको थाकेका कामहरूबाट पनि सहज हुँदा मन प्रसन्न रहन्छ, कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावना छ। राजनैतिक अवस्थामा अलिकति केही बोलीलाई सुधार गर्दै अगाडि लानुपर्ने खालको योग देख्न सकिएको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि छ, धर्म कर्ममा रुचि वृद्धि रहनेछ, अचानक घरमा अतिथिहरूको आगमन रहनेछ, सन्तान सुख प्राप्तिको लागि दिन शुभ रहन सक्छ। तुला राशि हुनेको लागि दैनिक काममा सहज हुँदा मन हल्का रहनेछ, कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावनाको योग छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुँदा आज तपाईँको लागि ठिक छ, अलिकति आठौं चन्द्रमा हुँदा पारिवारिक सम्झना, पारिवारिक कलह भने सामान्य वृद्धि रहन सक्ने योग छ। वृश्चिक राशिको लागि गर्दै आएका हरेक कामबाट सहज हुने योग छ, मन परेका व्यक्तिसँग भेटघाट रहन्छ, लामो दूरको यात्राहरूमा पनि सहज हुने राशि वृश्चिकलाई संकेत छ। धनुराशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकिन्छ, मान सम्मानमा वृद्धि हुनुका साथसाथमा आफन्तहरूबाट पनि धेरै सहजहरू हुन सक्ने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहजता आजको राशिमा संकेत छ। मकरको लागि उन्नति र प्रगतिको लागि वातावरण सुन्दर छ, मान सम्मानमा वृद्धि रहने योग छ, लामो दूरीको यात्राहरूमा पनि केही सहज हुँदा मन भने हर्षित रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, इष्टमित्रहरूले साथ दिने योग र सम्भावना असत्य राम्रो र तीव्र गतिमा देख्न सकिन्छ, मान सम्मानमा वृद्धि हुनुका साथसाथमा गरेका कामबाट सफलता हात पर्ने योगहरू देख्न सकिन्छ। र अन्त्यमा मीन राशिको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ, नयाँ यात्राहरू शुरूआत गर्दै हुनुहुन्छ भने यात्राको लागि शुभ फलदायक योगहरू छन्, मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 98 142 73 6001।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईँलाई हार्दिक स्वागत गर्दै पुनः उपस्थित छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेको छु। हरेक दिन हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर खाँदबारी शंखुवर्षबाट हामी तपाईसँग जोडिएका छौं। हाम्रो व्यवसाय खाँदबारीमा लगभग 15 दिनको रहेको छ। अब आज पनि उपस्थिति हुनुभयो भने रहन्छौं। आजको उपस्थिति अनुसार भोलिको उपस्थिति हामी वृद्धि गर्नेछौं र आज पनि आउनुहोला, भोलि पनि आउनुहोला। आज भोलि आउँदा पनि सकिनु भएन भने बल्ल पर्सि आउनुहोला भन्न चाहन्छु ल। नभएदेखि पर्सि फेरि रहन गाह्रो हुन सक्छ। सम्भावना भएसम्म हामी के छ भने विशेष गरी यो के छ भने ग्रहहरू, ग्रहका शान्तिहरू, ग्रहका पूजापाठहरू गर्ने क्रममा हामी तपाईँलाई अब खाँदबारीमा आएको बेला दिन थपेर बस्ने कि भन्ने पनि कुरा हुँदैछ यहाँ, वा गुरुदेवहरूलाई झिकाउनु पर्छ कि भन्ने कुरो भएको छ। तर एकदम घरमा ग्रह शान्ति गर्ने मान्छे एकदम कमी हुनु भएको छ है। अलिकति तपाईँहरूको साथ र सहयोग भयो भने हामी अझै केही दिन रहन सक्छौ। मलाई इसारा मिलिरहेको छ, भर्खरै म्यासेज आएको छ, ग्रह शान्ति गर्ने मान्छे चाहिँ उपस्थित हुनु भएको छैन है भन्ने हुनुहुन्छ। अब तपाईँहरू हुनुभयो भने हामी तपाईँको घर घरमा आउने, हिजो मलाई भन्दै हुनुहुन्थ्यो अनि हाम्रो त टाढा पर्छ आउनुहुन्छ त गाउँ गाउँमा, अन्त गाउँ गाउँमा पनि आउने, सबैतिर आउने, जहाँ जहाँ गुरुहरूले तपाईँलाई, तपाईँको गाउँमा गुरु हुनुहुन्न धेरैले भन्नुहुन्छ तराई झर्नुभयो, त्यो तराई झर्ने ठाउँमा हामी आउँछौँ पहाडमा, तपाईँको घरमा बसेर तपाईँको गोठको गाईको दुध खाँदै बस्दै अनि ग्रह शान्ति गर्दै गर्छौ है। यो हरेक जिल्लामा लागू हुन्छ है। फेरि यहाँ शंखुवा सभामा मात्रै होइन, भोजपुरमा पनि हामी तपाईँहरूसँग त्यसै गरी नै कुराकानी गर्ने र तपाईँहरूसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। आज खाँदबारी शंखुवा सभामा आजको बसाई भोलिको बसाई सम्भवत पर्सि पनि हो कि जस्तो छ, तर आजको उपस्थितिले मात्रै थाहा हुन्छ। आज पनि आउनु भएन, भोलि पनि आउनु भएन भने पर्सि हामी उपस्थित नहुन पनि सक्छौ है। त्यसो भएको हुँदा तपाईँ हामीसँग प्रत्यक्ष रूपमा जोडिन पनि सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु देवता पाटनबाट भन्नुभयो, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? बैतडी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भन्नु त।
1: 2065
0: साल, कुन महिना?
1: असार महिनाको 2 गते।
0: 65 सालको असार महिनाको 2 गते, के बार थियो यो 2 गते?
1: सोमबार बिहानको 11:46।
0: बिहानको 11:46 हो। कुन जिल्लामा भयो जन्म? बिहानको हो, राशिको नाम तपाईँको नारायण नाम आउँछ, वृश्चिक राशि हुन्छ। तिथि भने तपाईँको ज्येष्ठ महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म भएको छ। अनुराधाको पहिलो पावबाट नाम जोड्छ, नारायण नाम वृश्चिक राशि हुन्छ, लग्न रहेको छ सिंह लग्न, लग्नको मालिक हो सूर्य, सूर्य एकादश स्थानमा, आमदामी राम्रो गर्न सक्ने, अलि रिस कडा रहेछ, नरिसाउनु होला, विद्यामा ठिकै छ तर पनि ग्रहहरूको शान्ति नगरेको खण्डमा ग्रहहरूले बिगारिदिन सक्ने सम्भावना छ, विशेष ध्यान दिनु है। बुझ्नुभयो? अब यो ग्रहलाई शान्तिहरू गर्ने, मंगलबारको व्रत बस्ने, अंगारकीको शान्ति गर्ने है, बल राम्रो हुन्छ ल। अब तपाईँले भन्नुभएको फेरि भनिदिन्छु म, 2065 सालको असारको 2 गते सोमबार 11:46 हो, बैतडी जिल्ला, राशिको नाम नारायण, वैश्विक राशि, अंगार गृहको शान्ति गर्नु, ग्रहहरूको पूजा पाठ पनि गराउँदै अगाडि बढ्नुहोला। अब यतिखेरको ग्रहमा अलिकति दोषहरू युक्त ग्रह छन्। नवग्रहको पूजा, महामृत्युञ्जय जप, मंगलबारको व्रत बस्नु राम्रो हुन्छ है।
1: राधे
0: राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको धेरै भन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयास गरिरहेका छौ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी विभिन्न जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने जानकारी तपाईँलाई दिने प्रयास गर्छु। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? निर्मला जी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो ठ्याक्कै अहिले म धनगढी आया छु गुरु। यता रेडियो कुन रेडियोबाट आउँछ भन्ने थाहा भएन, त्यतिको फोन गरेको। उता
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै गुरुमा, आफ्नै बारेमा गुरु।
0: हेलो भन्नु त। साल महिना गते समय
2: 2061
0: साल
2: 2 महिना
0: महिनाको नाम भन्नु नभएदेखि फोन राख्नु। फेरि
2: एक महिनाको
0: 24
2: गते,
0: एक महिनाको 24 गते, जेठ महिनाको 24 गते
2: आइतबार
0: बिहानको 5:19 के बार अरे
2: आइतबार।
0: कुन जिल्लामा जानुभयो?
2: डोटी जिल्लामा।
0: डोटीमा, डोटीमा हुँदा कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्थ्यो? यहाँबाट हेर्दाखेरि तपाईँको बिहान 5:19 सूर्य उदय भएको रहने रहेछ है। उत्तर छडाको पहिलो पाउबाट भेबाट नाम आउँछ। भेष कुमारी नाम धनु राशि हुन्छ। चौथी तिथिमा जन्म भएको छ, असारको कृष्ण पक्ष है। लग्नमा चाहिँ सूर्य छ, एकदम तेजिलो मान्छे। शुक्र लग्नमा छ, यसले पनि तपाईँलाई राम्रो काम गरायो। तर आठौं चन्द्रमाले रोगी बनाउँछ, आठौं चन्द्रमाले चिसुको समस्या ल्याउँछ। हनुमान चालिसा दैनिक पाठ गर्ने। यतिखेर राहु भन्ने ग्रह चलिरहेको छ, यो 40 वर्षसम्म चल्ने राहु हो। संगत खुब बिग्रिया छ, पढाइमा कति पनि मन छैन। राहुको शान्ति गर्ने, राहुको पूजा पाठहरू गर्ने, कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। बुझ्नुभयो? ए हजुर, ए प्रभु भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। यतिखेर तपाईँ नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै तपाईँहरूलाई हामी जानकारी दिँदै हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्ने गर्छौं। हामी 98453 97658 र 98142 73601 तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहन्छौ। हामीलाई तपाईँको घरमा रेडियो बजिरहेको छैन भने अनलाइनको माध्यमद्वारा हाम्रो पात्रो एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कबाट पनि विश्वभरबाट सुन्न सक्नुहुनेछ। ध्यान दिनुहोला, आजभोलिको यो चट्याङ हावाहुरी पानीले गर्दा कति ठाउँमा रेडियोहरू बन्द भइरहेका छन्। त्यसो भएको हुँदा तपाईँहरूले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्क सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छ। कार्यक्रम ज्योतिष दर्पणमा छौ र नियमित तपाईँहरूसँग कुराकानी गरिरहन्छौ। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ र हामीसँग तपाईँ फेसबुकबाट पनि बोल्न चाहनुहुन्छ, फेसबुकमा पनि हामीलाई तपाईँ फलो गर्न चाहनुहुन्छ भने लक्ष्मण सुवेदी 333 सर्च गरेर तपाईँ हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हामी
0: त पनि ठिकै छ. कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त
2: 2046
0: साल
2: असोज महिना 1 गते.
0: असोज महिनाको 1 गते
2: शनिबार.
0: 46 सालको असोजको 1 गते शनिबार परेको छैन. तपाईँसँग छुट्टिन्छु राधे राधे है. बुझ्नुभयो? ए हजुर, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ. हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौँ. जसको साल अनि जन्मेको महिना गते बार मिल्दैन हामी हेर्न सक्दैनौँ र समय अनिवार्य रूपमा चाहिन्छ. समय भएन भने पनि हामी धेरै समस्यामा पर्छौँ, गाह्रो हुन पनि सक्छ है. त्यसो भएको हुँदा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराकानी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ. हामी 98453 97658 र 98142376 सिधा सम्पर्कमा रहनेछौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौँ. आजको लागि हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौँ. कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, तर म यतिखेर कार्यक्रममा छोटो लिन्छु विश्राम. विश्रामपछि उपस्थित हुन्छु. तपाईँ हामीसँगै रहनुहोला.
3: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला. अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला. अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला. अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला.
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस्
4: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान लगायत विभिन्न कुराहरूमा हामी तपाईहरूलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्झिन सक्नुहुन्छ 98453 97658 र 98142-73601 हामीसँग प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्न सक्नुहुनेछ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग हामी सम्झदै हामी अगाडि बढ्नेछौ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्दै हामी उपस्थित रहन्छौं। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? करुणाकर भट्ट बैतडी। कुन ठाउँमा हुनुहुन्छ बैतडी?
1: अनि
0: गोटा पानीमा हुनुहुन्छ? तलपट्टि होइन? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ बजारमा?
1: बैतडी।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: हजुर, म आफ्नै बातमा गरौँ।
0: साल महिना गर्दै सुन्नु भन्नु त
1: 2036
0: साल कुन महिना?
1: वैशाख 18 गते।
0: 18 गते कति बजे?
1: मंगलबार बिहानको 8:35 बजे।
0: जिल्ला कुन होला जन्मेको जिल्ला?
1: बैतडी नै हो।
0: बैतडी जिल्ला जन्मिनु भयो। तपाईँको लागि एउटा सबैभन्दा पहिले घनश्याम नाम आउँछ, मिथुन राशि हुन्छ। वैशाख शुक्ल पञ्चमीमा जन्म भएछ। लग्न तपाईँको मिथुन लग्न छ है? मिथुन लग्नमा मिथुन लग्नको मालिक बुध निच भएर बसेको छ। तपाईँ अलिअलि अड्केर बोल्दै हुनुहुन्छ सायद, यो भनेको बुध निच हुनु हो। बुध निच भएर अलिकति तपाईँको लागि राम्रो भएन। बुध भनेको बाढीको कारक, फेरि लग्नको मालिक भएपछि एकदम हेर्नुपर्छ। तर साह्रै भाग्यमानी हुनुहुन्छ, कालसर्प वेग पनि परेछ, ग्रह शान्ति गरेपछि राम्रो हुने भयो। अहिलेको अवस्थामा अलिकति ग्रहमा दोषहरू परिरहेको छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुहोला। अलिकति ग्रहहरू बिग्रेका छन्, ब्राह्मणी जस्ता ग्रहहरू चलिरहेका छन्। कालसर्पको शान्ति गर्ने, कालसर्पको औँठी लाउने, कालसर्पको बुटी लाउने ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर गुरुदेव, अनि छोराहरूको त कस्तो छ गुरु?
0: छोराहरूको लागि चाहिँ अब ग्रहमा सन्तानमा कालसर्प परेको मान्छेलाई पुत्र अभाव हुन्छ भन्छु मैले। कहिलेकाहीँ पुत्र अभाव हुँदै गर्दा, कहिलेकाहीँ ग्रह शान्ति गरेर भाकल गरेर कतै मागेर भनौँ, त्यसरी प्राप्त त हुन सक्ला, तर कालसर्पले फेरि रोग दिन सक्छ, केही अपाङ्ग हुन सक्छन्। विशेष ध्यान दिनु, ग्रहको शान्ति सुस्ती पूजा पाठ गरेपछि राम्रो हुन्छ है त।
1: हजुर गुरुदेव, अनि वास्तुदोष कस्तो छ गुरु?
0: वास्तुदोष तपाईँको घरमा छैन। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दै गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा, हामी तपाईँलाई भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने गर्ने प्रयास गर्छौँ। तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा लामो समयदेखि हामी तपाईँलाई र तपाईँहरूसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौँ। अब खाँदबारीको व्यवसाय हाम्रो आज भोलि रहनेछ है। त्यस पछाडि हामी तपाईँसँगका फेरि खाँदबारी आउनलाई एक दुई वर्ष लाग्न सक्छ। त्यसो भएको हुँदा हामी 77 सालबाट बल्ल यसपालि आयौं, धेरै वर्षपछि आयौं। तपाईँहरूले धेरै वर्षदेखि आउनु पर्यो खानपानी आउनु पर्यो भन्नुभएको थियो, भन्दा भन्दै पनि आउन सकिरहेका थिएनौ। त्यसो हुँदा हामी अब फेरि पनि आउन कहिले हुन्छ, चिनाहरू बनाउन, चिनाहरू हेराउन तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मोहन खड्का
2: खनाल खनाल
0: मोहन खनाल कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? इलामको सिद्धिथुङ्कामा
2: रेडियो ठिकल
0: रेडियो ठिकलबाट है हजुर। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: म आफ्नै बारेमा हो त।
0: आफ्नो बारेमा
2: हजुर,
0: आफ्नो साल महिना गते समय भन्नु त।
2: 2043 साल,
0: 2043 साल
2: माघ महिनाको 4 गते आइतबार,
0: माघ महिनाको 4 गते आइतबार
2: बेलुका 8:30 बजे,
0: बेलुकाको 8:30 बजे कुन जिल्लामा भयो जन्म?
2: इलाममै हो त।
0: इलामै भयो। रेडियो दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिलेकाहीँ मात्रै हो?
2: दैनिक रूपमा सुन्ने गरेकैले गर्दाखेरि 2-3 पटक भयो त फोन लागेको
0: हो। राशिको नाम मोहबाट नाम आउँछ, मोहन नाम आउँछ है
2: हजुर।
0: सिंह राशि हुन्छ, पूर्व फाल्गुनीको पहिलो पाउ नाम जुर्यो, चौथी तिथिमा जन्म भएको छ। लग्नमा चन्द्रमा मान्छे राम्रै हुनुहुन्छ, तर माङ्गलिक दोष परेछ, अङ्गारे दिग परेछ, यसले गर्दा पारिवारिक अवस्था उन्नति अलिकति बाधाहरू हुन सक्ने सम्भावना छ। राजयोग परेको मान्छे अलि सरकारी जागिरमा धेरै कुरामा राम्रो हुने खालको योग थियो है
2: हजुर।
0: के छ अहिले, के छ विशेष?
2: होइन हजुर, कुन माङ्गलिक ग्रहको शान्ति,
0: माङ्गलिक अङ्गारक युग जस्ता युगहरू परेका छन्, यसको लागि शान्तिहरू गर्ने, यसको लागि पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: ए अनि स्वास्थ्यको बारेमा?
0: स्वास्थ्यको बारेमा रगतमा समस्या, खुट्टा दुख्ने समस्याहरू बढी हुन सक्छन्। यो यसले गरेका रगत र नसामा समस्याहरू दिन्छ, विशेष ध्यान दिनु। ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: अनि घर परिवारसँगको सम्बन्ध?
0: घर परिवार भनेको बुढीसँग कुरो मिल्दैन, अरूसँग ठिकै हो। अब मेन कुरा हामीले घर परिवार भनेपछि हेर्ने भनेको पत्नीसँगको हो, राम्रो छैन। शान्तिहरू गर्नु, ग्रहका पूजा पाठहरू गर्नु राम्रो हुन्छ है त।
2: ए कुन ग्रहले गर्दा यस्तो भएको होला नि?
0: यो अङ्गारक युग परेको छ, माङ्गलिक दोष परेको छ, यसले अलिकति कुराहरू बिगारिरहेको छ। तपाईँलाई फेरि अहिले यो ग्रहमा अलिकति दोषहरू पनि परेको छ क्या, यो ग्रहको दोषलाई पनि शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने गर्नु होला अझ राम्रो हुन्छ है त। राहु पनि चलिरहेको छ, शान्तिहरू गर्नु, पूजा पाठ गर्नु है। अहिले छुट्टिन्छ,
2: राहु पनि छ। राहु कति वर्षसम्म?
0: राहु तपाईँको लागि अब 59 वर्षसम्म, 28 देखि 40 वर्ष 8 महिना र 41 देखि फेरि 59 भनेपछि तपाईँलाई 59 वर्षसम्म लगभग राहुको दोष छ। राहुको शान्तिहरू गर्नु, राहुको पूजा पाठ गर्नु राम्रो हुन्छ है त। वास्तुहरूको लागि आग्नेयकोणहरू बिग्रिन्छ, पूर्वपट्टि बिग्रिन्छ, दोषहरू युक्त छन्, शान्तिहरू गर्दै पूजा पाठ गर्दै गर्नु राम्रो। गुरुहरूलाई चाहिँ तपाईँले चाहिँ यसो बोलाएर हेराउनु होला है त। राधे राधे
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी तपाईँहरूसँगका विशेष कुराहरू र चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग हामी जोडिन्छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म खोटाङको जन्ते ढुङ्गाबाट भीम कार्की भन्ने मान्छे बोल्दैछु गुरु।
0: भीमजी आरामै हुनुहुन्छ? राधे राधे।
1: राधे राधे गुरु।
0: आरामै हुनुहुन्छ भनेर सोधेँ मैले।
1: ए हजुर गुरु, आराम छु गुरु, आराम।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुरले त्यहाँ?
1: म खोटाङ एफएमबाट गुरु।
0: दैनिक रूपमा सुन्नु भएको छ कि आज मात्रै सुन्नु भएको हो?
1: सधैँ सुन्छु गुरु।
0: अनि हामी कहाँ छौँ आज, ठ्याक्कै भनिदिनु त।
1: म ठ्याक्कै खोटाङको जन्ते ढुङ्गामै छु गुरु।
0: होइन, हामी चाहिँ कहाँ छौँ भन्नु खोजे?
1: खोटाङमै हो गुरु।
0: होइन क्या, म चाहिँ गुरु अहिले कहाँबाट बोल्दै हुनुहुन्छ?
1: गुरु शङ्खुवा सभा।
0: पक्का हो?
1: पक्का हो गुरु।
0: कति दिन रहन्छौँ थाहा छ
1: हजुर?
0: कति दिन रहन्छौँ हामी?
3: गुरु पर्सिसम्म चाहिँ पक्कै हो,
0: आज र भोलि मान्छे आउनु पनि फेरि पर्छ होइन?
3: हजुर हजुर, आज र भोलि मान्छे आउनुभयो भने बस्नुहुन्छ
0: भोजपुरको दिङ्ला साइडबाट र शङ्खो सभाबाट को यो विभिन्न पालिकाबाट आउनु भएर रहनुहुन्छ होइन?
3: हजुर
0: हजुर। अहिले कसको बारेमा हेर्नुहुन्छ?
3: म मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त
3: 2066 साल पुष 15 गते,
0: पुष महिनाको 15 गते
3: बुधबार,
0: बुधबार
3: बिहान 10:38
0: बिहानको 10:38 मिनटमा बिहान कुन जिल्लामा भयो जन्म?
3: खोटाङै हो गुरु।
0: खोटाङमै हो
3: हजुर।
0: हामीले चिना पहिले पनि हेरेको होइन?
3: हेरेको छैन गुरु।
0: राशिको नाम बुद्धि, छोरा हो?
3: छोरी हो गुरु।
0: छोरी बुद्धि लक्ष्मी नाम आउँछ, चतुर्दशीको दिनमा जन्म, तर शुक्ल पक्ष राम्रै हो। लग्नमा बृहस्पति साह्रै भाग्यमानी, असत्य ज्ञानी, पढाइमा कति राम्रो हुनुपर्ने तर के गर्नु राहु चलेछ बर्बाद भइगयो नि। 25 वर्षसम्म राहु छ, दिमाग चाहिँ साह्रै राम्रो छोरीको है।
3: हजुर गुरु।
0: एउटा राहु चलेर बिग्रियो, अर्को तपाईँ घरमा एकजना कोही अकालमा मृत्यु भएको दोष, पितृको दोष देखेर मैले यहाँ डर लाग्यो। पितृको दोषको शान्ति को छ अकालमा ठ्याक्कै मृत्यु भएको याद छ?
3: सप्ताह पनि गरेको त गुरु।
0: कहिले?
3: यो त 4-5 वर्ष भइसक्यो।
0: सप्ताह गर्नुभयो त कसरी गर्नुभयो? जुराले गर्नुभयो कि राम्रोसँग गर्नुभयो कि गडङ गुडुङ सबै मान्छे भित्र मण्डलमा लानुभयो कि? धेरै कुरा हुन्छ नि, तपाईँले गरेर मात्रै भएन नि होइन?
3: जुराले गरेको गुरु। उहाँ चाहिँ के हो भन्नु होला भनेदेखि छोरी हो मेरो फुपू दिदी, फुपू दिदी उहाँलाई अर्कैलाई दिइसकेको हो।
0: बित्न
3: चाहिँ हिँ बित्नु भएको, तर विवाह भएको हो, विवाह भएतिरै काजकाम पनि भएको हो।
0: को बित्नु भएको?
3: मेरो फुपू दिदी हो गुरु।
0: अर्को मान्छे पनि छ
3: भर्खरै होला त्यसो भए?
0: को अब आज भन्दा पहिले हिजो अस्ति भयो नि, मैले देखेँ आज
3: मङ्सिरतिर होला त्यसो भए गुरु।
0: को बितेको भन्नु न पहिले?
3: मेरो उहाँ पनि फुपू नै हो।
0: अर्को पनि छ तपाईँकै घरको मान्छे?
3: होइन, दुईजना फुपू हो, एकजना फुपू पहिले बित्नु भएको हो, एकजना फुपू चाहिँ भर्खर पछि हो यही मङ्सिरमा।
0: फुपू त बिहे गरेर गइहाल्नु, तपाईँले भनिसक्नुहुन्छ गोत्र सरेपछि तपाईँलाई दोष कम लाग्छ, तपाईँकै गोत्रको मान्छे अकालमा मृत्यु भएको छ। दुई वर्षमा मर्यो कि जन्मेर 5 दिनमा मर्यो कि अथवा होइन डुबेर मर्यो कि लडेर मर्यो कि को मर थाहा छैन, मर्या छ पक्कै छ। फेरि सम्झिँदै छु एक मिनट समय दिन्छु।
3: जन्मिने बित्तिकै होला गुरु त्यसो।
0: अनि फेरि अनि त्यो को जन्मिएको थियो भन्नु त?
3: भतिजो।
0: तपाईँको भतिजो, तपाईँ आफै भनिरहनु भएको छ भतिजो मर होइन? अनि दोष त लागिहाल्छ नि, अलिकति घरमा अशान्त हुन्छ, अलिकति पढाइमा पनि दोष छ मान्छेलाई। राहु भन्ने ग्रहको शान्ति गर्नु, आइतबार मङ्गलबार व्रत बस्नु, महामृत्युञ्जयका जपहरू गराउनु, कवचहरू धारण गर्नु, राहुले सङ्गत यति धेरै बिगार्छ हेर्नु, भोलि बिग्रिसकेपछि हामीलाई गुरु यस्तो पो भन्नु भने केही उपाय छैन है। त्यही भएर बेलैमा उपाय गर्नु, गुरुहरूलाई बोलाएर गुरुका शान्तिहरू गर्ने, गुरुका पूजा पाठहरू गर्ने काम गर्नु होला है त। सरकारी जारीको सम्भावना, लग्नमा बृहस्पति भएकोले सम्भावना हुन्छ, तर सूर्य बिग्रेको छ, पितृदोषहरू शान्ति गरेर अगाडि बढ्नु भयो भने सम्भावना हुन्छ।
3: घरको वास्तु कस्तो छ गुरु?
0: घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन। कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास मलाई रहेका छौँ। हामी हरेक दिन हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी खाँदबारीको बसाईमा छौँ, आज बसाई रहन्छ, भोलि पनि बसाई रहन्छ, अलिअलि वृद्धि, भर्खरै पनि खबर आएछ बा पर्सि पनि रहनु पर्छ कि भनिदिनु है रेडियोमा भन्दै हुनुहुन्छ। अब धेरैले सुन्दै हुनुहुन्छ, अब आउने नै हो भने सकभर चाँडो गरेर आज आउनु, भोलि आउनु, आजको उपस्थिति भोलि पनि आज धेरै कुराको जानकारी गराउनेछु म। यति जानकारी गराएँ हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग रहन्छौँ र तपाईँहरूसँग भएका विविध जानकारीहरू दिने प्रयास गर्छौँ। र संक्रान्तिको बारेमा चाहिँ तपाईँहरूलाई फेरि पनि भनाए भनिहालेँ, भोलि 1 गते हो, भोलि 1 गते हुँदाहुँदै पनि के हुन्छ भने भोलि 1 गते भए तापनि भोलिबाट संक्रान्ति सँगसँगै मलमासको पनि दिन समाप्ति छ। मालपुवाहरू दान गर्ने, काँसको थालीमा राख्ने, काँसको थालीले छोप्ने धेरै विधानहरू छन्, भगवानको पूजाहरू गर्ने, भगवानको आराधना गर्ने, अलिकति शुद्ध ब्राह्मणहरूलाई दान दक्षिणाहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ भन्छ। अब ब्राह्मण गुरुहरूले एकदम सावधानी हुइदिनु होला मेरो अनुरोध छ। सकभर ब्राह्मण गुरुहरूले मांसाहार नगर्नु होला, लसुन प्याज आहार नगर्नु होला, त्यति गरेर पनि तपाईँहरूले कर्म गरिदिनु भयो भने गर्ने गराउने दुइटैलाई राम्रो हुन्छ। नभएदेखि गर्ने गराउने दुइटै मान्छे नरक जान्छन् शास्त्रमा लेखेको छ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, फेरि पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
4: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
4: म धरानदेखि जलमाया राई।
0: जलमाया राई
4: हजुर।
0: जलमायाजी धरानको कुन ठाउँमा हुनुहुन्छ यतिखेर? जलमायाजी
4: धरान विष्णुपाटीका हो।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ?
4: रेडियो जय मधेस सुन्छु म।
0: अहिले पनि बजिरहेको छ कि छैन? आज
4: आज सुनेको छुइनँ।
0: कति दिन भयो रेडियो सुन्न छोड्नु भएको भन्नु त? ठ्याक्कै
4: चार पाँच दिन भयो सुनेको छुइनँ।
0: चार पाँच दिन अगाडि रेडियो बजिरहेको थियो?
4: हजुर।
0: ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोराको हेरिदिनु नि गुरु।
0: साल महिना गते समय?
4: 53 साल।
0: 53 साल।
4: भदौ महिना?
0: भदौ महिना।
4: 30 गते?
0: 30 गते।
4: बिहान 7 बजी?
0: बिहान 7 बजे।
4: हजुर। बिहिबार?
0: ठ्याक्कै 7 बजे हो?
4: हजुर, बिहिबार।
0: भदौ महिना 30 गते 2053 हो?
4: 20 गते हो हजुर। 20 गते?
0: 20 गते
4: हजुर।
0: बिहिबार। कुन जिल्लामा भयो जन्म?
4: सुनसरी धरानमै हो।
0: छोरा छोरी तपाईँ आफै को हो यो मान्छे?
4: हजुर,
0: को हो यो मान्छे?
4: मेरो छोरा हो।
0: छोरा हो
4: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने रोहिणी नक्षत्रको तेस्रो भावमा बीबाट नाम आउँछ, विष्णु कुमार अथवा बीबाट के छ नाम?
4: विवेक हो, उसको नाम हो
0: विवेक छ। नाम मिल्यो। वृष राशि हुन्छ, अलि लग्नबाट आउरहेछ क्या, अलि एक ओरो दाँतको रोगी, एक ओरो जिद्दी, झनक्क रिसाउने तर उन्नति प्रगति राम्रो गर्ने खालको योग छ है। अरू कुरामा ठिकै छ, नराम्रो छैन। ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले चाहिँ अलिकति यो बच्चालाई 27 वर्षसम्म राहुको योग थियो, 27 वर्ष अब पुग्नु भने 53 साल है, अहिले त 30 वर्ष पुग्नु भएछ नि है। अब उल्का भन्ने कुरा आएर छ, उल्काको शान्तिहरू गराउने, उल्का भन्ने ग्रहको पूजा पाठहरू गराउने धेरै कुरामा राम्रो छ है त। अब यो ग्रहको शान्तिहरू गरेर गराउनु होला, राम्रै हुन्छ। मंगलबारको व्रत राखिदिनु, लगन राम्रै हुन्छ, विवाह पनि राम्रै हुन्छ। राम्रोसँग हेराएर विवाह गर्नु भने राम्रो हुन्छ भने फेरि माङ्गलिक औँसिया परेकोसँग बिहा गर्नुभयो भने फेरि सम्बन्ध राम्रो नहुन सक्छ। त्यसो भएको हुँदा ग्रह शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने अगाडि पनि राम्रो छ है त। गुरुबाहरूलाई बोलाउनु पर्छ, अब एउटा आफ्ना गाउँको गुरुबाहरूलाई बोलाउने अनि गराउनु होला है।
4: हजुर।
0: अरू केही?
4: दश ग्रहहरू राम्रै छ हजुर।
0: उल्का भन्ने ग्रह चलेको छ, उल्काको शान्ति गरेपछि राम्रो हुन्छ है।
4: उल्काको शान्ति गर्नु चाहिँ त्यही गुरु बोलाउनु पर्ने हो
0: हजुर। हो,
4: मंगलबारको व्रत लिनु पर्यो होइन?
0: हजुर हो, सधैँभरि है।
4: हजुर। आमा
0: बाबुलाई आमा त धेरै माया गर्नुहुन्छ, बुवालाई भन्दा आमालाई धेरै माया गरे, तर बुवालाई पनि माया गर्ने खालको योग छ, त्यस्तो नराम्रो छैन है।
4: छोरा छोरी उसको राम्रो
0: सबै राम्रै हुन्छ नि। ग्रह शान्ति सुस्ति पूजा पाठहरू गर्नु होला, राम्रो हुन्छ है त
4: गुरु। मेरो पनि हेरिदिनु नि।
0: अब फेरि भोलि फोन गरौँ न, आज कार्यक्रमको समय सकिएको छ है। धेरै प्रयास त गर्नु पर्यो, गर्नु होला है।
4: हुन्छ गुरु,
0: अहिले छुट्टिन्छु। राधे राधे।
4: हजुर राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा थिएँ म यतिखेर, कार्यक्रमको लगभग हामी अन्तिम भागमा छौँ। हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्छौँ। हामी यतिखेर खाँदबारीमा छौँ, धेरै दिनको व्यवसाय हो, तपाईँहरू आइरहनु भएको छ, आज पनि बस्छौँ, भोलि पनि बस्छौँ, सम्भव भयो भने पर्सि पनि, अब धेरै आइरहनु भयो भने निको पर्सि पनि बस्छौँ। तर यति कुरो पक्का गर्नुहोस्, आज र भोलि खाली भयो भने हामी पर्सि नरहन सक्छौँ। त्यसो भएको हुँदा आउन इच्छा छ तुरुन्तै आउनुहोला, त्यस्तो धेरै भिडभाड छैन। आज भने मान्छे सकिसक्नु भएको छ, हामीले चिन्ह हेरेर धेरैजनाको चिन्ह हरियो, ननिष्ठ रूपमा धेरै दिन, 12-15 दिन भनेको धेरै दिन हो। अब पनि चिना हेर्न चाहनुहुन्छ सम्पर्कमा रहनुहोला। तपाईँहरू भेट गर्न आउनुहोला, फेरि गुरु जानुभएछ, फेरि कहिले आउने भनेर फेरि हामी धरान पुग्दा नपुग्दै फेरि फोन आउनु थाल्छ, त्यसो नगरिदिनु होला। अहिले यहीँ छौँ, आउनुहोला। खाँचबारीमा के अरे चाँदनी चोकमा छौँ हामी, होटल होराइजनमा छौँ, सम्पर्क गरेर आउन सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुन्छु। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।

0: यो हो संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाजै।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही असार 5 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरी गाउँ बर्दिया।
6: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव, अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा, भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत, ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नु भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङगीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम तय छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावास

0: भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधिक गर्नु भएको छैन। गएको पुससम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनु पर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोडक्सन एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइ छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगिकको गुनासो छ। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर ओएसएसओपी लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउँदो 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने बाध्यता छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। अवरोध हटाउन पहल नभए अरबौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित भएका छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 चिया किसान छन्। उद्योग बन्द भयो भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा तथा मध्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस वर्ष मनसून भित्रिन ढिलाइ भएको छ। मनसून भित्रिने सरदर मिति हिजो जून 13 तारीक भए पनि मनसून नेपाल भित्रिएको छैन। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी थप बढ़नेछ। महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व रक्तदाता दिवस मानव

0: राष्ट्रका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउ भन्ने नारा सहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगत जन्य पदार्थको आवश्यकताबारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013 देखि 2023 सम्म विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023 मा अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाता बाट प्राप्त भएको थियो, तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान भने छैन। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगजनीका घाइते, त्यसै गरी शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यकता अनुसार समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। झापाको मेची नगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 का 62 वर्षीय पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। अब विदेशको खबर। युक्रेनको सार्वजनिक ऋण सन् 2022 देखि हालसम्म 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022 को शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको छ। युक्रेनको बाह्य ऋणमा वृद्धि सन् 2022 को 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग 10 अर्ब डलर तिर्नुपर्ने बाँकी छ। बाँकी विभिन्न सहयोगी देशहरूलाई पनि तिर्नुपर्नेछ। किएवको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिममा सहयोग प्राप्त गरेपछि आएको हो। अनुमानित कुल 2.80 करोड़ जनसंख्या रहेको युक्रेनमा जनसंख्याको आधारमा हरेक नागरिकले अब सार्वजनिक ऋणमा लगभग 7,500 डलर ऋणभार बोक्नुपर्नेछ। युरोपेली संघले हालै युक्रेनको लागि 90 अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ, जुन निकासा हुने तयारीमा छ। यो ड्रोनको लागि छुट्याएको पहिलो किस्ता रहेको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजय शुरूआत गरेको छ। समूह सी को खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गोल गरेका छन्, जुन निर्णायक बन्यो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले महत्वपूर्ण 3 अंक जोडेको छ। अहिले 10:15 बजे समूह डी को अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले भने बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिलका स्टार खेलाड़ी नेमारले खेलेनन्। मोरक्कोका स्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रिल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खौकीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक समेत दिलाएको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान। भोलि चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कड़ाई गरेपछि चिया उद्योग समस्यामा। भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले।
1: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सँगै बाघ झै। डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल घुरी गाउँमा
2: यही असार 6 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
3: पानी बचाई बाली लगाऊ।
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
3: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
4: यो सन्देश बबई सिंचाई आयोजना पैदी वर्गद्वारा प्रसारित गरिएको हो।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
0: गर्जन सधै बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिका बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ, प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।

0: मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढिलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढिलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढिलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: डिभिजन वन कार्यालय भपिया, सम्पर्क फोन नम्बर 0484201156।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाजे।

ਹਾਏ ਤੁਰ ਲਹਿੰਗਾ।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार पाँच गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
1: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: घोरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, घोरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482598950 र 98482

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पन्दकटी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा

0: कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झै।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुनर्निर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र पुरा काओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै। नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुछ मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17 अर्ब 30 करोड पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मध्य प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रभाव भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पिय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सिर्जना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुनर्निर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका

0: सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धूलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँस पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालिदिएका थिए। टेम्पो गोदावरीकै 44 वर्ष धनमाया धना देवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसेत पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश हिउपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बन्ने वन्य नदीहरूको माथिल्लो तटीय क्षेत्र

0: भन्ने छन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्ये भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ, जसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444,000 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ई का आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्सङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च, संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
2: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता। डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 इन्टरनेट कोर्स, 1 प्रोग्रामिङ कोर्स, 3 बेसिक कोर्स, 3 ग्राफिक कोर्स, 1 एकाउन्टिङ कोर्स, 3 हार्डवेयर कोर्स, 3 मोबाइल रिपेयरिङ कोर्स,
3: 6 डिप्लोमा कोर्स, 1 प्रोफेसनल डिप्लोमा कोर्स, 1 डिप्लोमा कोर्स, 3 कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
2: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना। यही असार 5 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585002।
7: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज नै।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
3: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
2: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
3: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
4: यही असार 6 गते शनिबारको दिन
3: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डल्ली फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582-25002।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बात रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अङ्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ, प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ठाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो।

0: स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
3: यही असार 6 गते शनिबारको दिन
2: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डीफोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98582500002।
4: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रोहित फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
2: खुसीको खबर।
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: डम्बरले डिप्टो दिल्ली ब्यामेरी जति दखल दियो त
1: डेल्टा 4 रिपोर्टिङ सर म कार्यालय एरियाको लागि जाँदैछु।

सिरिम ठुलो साँझ हाम्रो माया बिहानीमा कुरा गर्दै राखा टोली एउटै सिरानीमा बाडुल्की लाउन।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
6: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, इष्ट कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ।

0: खुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार पाँच गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना, यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोडमा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता।
1: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूलाई उद्योगहरूका लागि सरकारले विशेष आम माफीको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा बकौताका कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाषालाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
1: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब

0: शक्तिमा आधारित उद्योग, खाद्य प्रशोधन र पर्यटनसँग सम्बन्धित उद्योगको सम्भावना प्रबल रहेको प्रतिवेदनमा भनिएको छ। बागमती प्रदेशमा दुग्ध, मासु तथा जड़ीबुटी प्रशोधनका साना तथा मझौला उद्योगको विकास गर्न सकिने पनि अध्ययनले देखाएको छ। राष्ट्र बैंकले न्यून ब्याज दर, बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानी योग्य रकम र सरकारको नीतिगत सहयोगको अधिकतम उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ़ाउन सक्नुपर्नेमा जोड़ दिएको छ।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,87,30,00,00,000 पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
0: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याजदर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सूची आज सार्वजनिक गरेका हुन्। जसको तुलनामा असारमा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने 13 स्थिर रहेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमई बैंकले जेठको तुलनामा असारमा ब्याजदर घटाएका हुन्। धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याजदर घटेको छ। जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.343% रहेकोमा असारमा 4.265% झरेको छ। धेरैसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 3.9-4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याजदर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
1: प्रतिनिधि सभामा भोलि र पर्सि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3-4 सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझै सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने

0: क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याज दर असार महिनाका लागि पनि घट्यो लगायतका खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मिति भन्दा 10 दिनसम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ, तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो, तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
8: जुन 13 मनसून भित्रिन्छ भविष्यले होइन, अघिल्लो वर्ष अलिकति अगाडि मनसून भित्रिएको छ, यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै क्राइटेरिया फुलफिल भएको देखिँदैन। अरू कुरो मनसून भित्रिँदैमा या मनसून आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। विशेष गरी मनसून पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ, त्यसो गर्दाखेरि पूर्वतिर मनसून भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
9: अहिलेसम्म चाहिँ मनसून नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
8: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौँ। स्रोत साधनले गर्दा चाहिँ पूर्वानुमान भन्दा पनि हामी चाहिँ यसलाई अवलोकन गर्ने र अनि त्यसरी गरेर डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गते भित्रिन्छ, यही नै भित्रिन्छ भन्ने कन्फर्म चाहिँ अहिले देखिँदैन।
9: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ भन्ने सम्मको अध्ययन त्यस्तो छ कि छैन सामान्य?
8: मनसून चाहिँ नेपालको नै पूर्वको दक्षिण भूभागतिर चाहिँ मनसून आगमन भएको जस्तो देखिन्छ। त्योभन्दा अगाडिको स्टेपहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसकेको जस्तो देखिँदैन।
9: अनुमान गरेको समयमा यो मनसून नभित्रिँदाखेरि के देखिन्छ असर?
8: यसो छ, मनसून भित्रमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि हुन सक्छ होइन। अघिल्लो वर्ष पनि मनसून भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन। अब यो वर्ष पनि मनसून वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यस्तो देखिँदैन। अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भइरहेको देखिन्छ। त्यसैले गर्दाखेरि चाहिँ यो मनसून भित्रिँदैमा या मनसून नभित्रिँदैमा त्यस्तो धेरै असर गर्ने जस्तो परिवर्तनलाई देखिँदैन।
9: पानी पनि अलिकति कम पर्ने भन्ने थियो, अहिले त्यो सिनारियो त्यही अवस्था अवस्थामा छ अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन योभन्दा पहिले यसलाई कसरी लिन्छ?
8: जनता मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो, जसलाई अध्यावधिक गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्षमा चाहिँ आकलन सार्वजनिक गरेको छ। जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरकार भन्दा कम हुने नै प्रक्षेपण छ, होइन तापक्रम पनि सरकार भन्दा माथि नै रहने प्रक्षेपण छ। यसो भन्दै गर्दाखेरि चाहिँ सरकार भन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ दिल्ली चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन, होइन यसले चाहिँ अब थोरै थोरै पानी परेर हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सरकार भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो, साथसाथै लामो समयसम्म पानी नपरेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सरकार भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो। त्यो दुईटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुईटै सम्भावनालाई चाहिँ यसले व्यक्त गर्ने भयो।
9: वर्षा त्यसै गरी तापक्रम तातो दिन समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको?
8: आज भोलिको विश्लेषण अनुसार चाहिँ आज भोलि नै वर्षा गतिविधिहरू चाहिँ जस्तै हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ, विशेष गरी कोशी प्रदेश केन्द्रित चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ। आजको दिनमा पनि उच्च सम्भावना देखिन्छ, भोलिदेखिबाट चाहिँ वर्षा गतिविधि अलिकति कम हुने जस्तो देखिन्छ भने तापक्रमको कुल गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गतिविधि कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ। विशेष गरी सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पछिको दिनमा चाहिँ अलिकति तातो दिनै हुन सक्ने जस्तो सम्भावना देखिन्छ।
6: उहाँहरू मौसमविद डेभिड ढकाल नेपाल दर्पणमा खबरको सिलसिला। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुनर्निर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो। इलामको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्।
7: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़बाट खसाली दिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जान भीड़बाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352 5224-353
12: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
13: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
12: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुन्नुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनु भएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
6: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै यी सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ।
7: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार उपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पूर्ण शुरू भएको छ। मध्यपूर्वको तनावको कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू भएको हो। अहिले संवेदनशील र गाडीको चाप बढ़ी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा पीड़ित बनेका थिए।
7: ले आउँदो आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर बनाउने संकल्प सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाण्डुलाई समावेशी र सहृदयी शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत चिकित्सक र स्वास्थ्य प्राविधिकहरू परामर्श तथा औषधि सहित वृद्ध वृद्धा र अशक्त नागरिक नागरिकको घर दैलोमै पुग्नेछन्। साथै गैर सरकारी संस्थाहरूसँग समन्वय गरी काठमाडौँलाई सड़क आश्रित मानव मुक्त शहर घोषणा गर्ने लक्ष्य राखिएको छ। भित्री सागुरा सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स संचालन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक स्वास्थ्यका लागि कल सेन्टर स्थापना जस्ता कार्यक्रम पनि समावेश गरिएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको मानवीयता पशुपक्षी र प्रकृतिको सह अस्तित्वसम्म विस्तार गरिने बताउँदै चराचुरुङ्गीका लागि हजारौं पानीका भाडा राखिने जानकारी दिनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द अन्त्य गर्ने सम्झौतामा आज औपचारिक हस्ताक्षर हुने तालिका रहेको बताउनु भएको छ। उहाँको यो वक्तव्यले इरानले तालिका दिएको तालिकाप्रति शंका व्यक्त गर्दै केही समयपछि आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग मान्ने हर्मुज जलमार्ग सधैँका लागि खुल्ला गरिने पनि उल्लेख गर्नुभएको छ। सम्झौताका लागि मध्यस्थताकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता आउँदो 24 घण्टाभित्र अन्तिम रूप दिने र इलेक्ट्रोनिक हस्ताक्षरको प्रक्रियाका लागि तयारी अघि बढ़ेको हिजो बेलुका नै बताएको थियो। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हस्ताक्षरको सही मितिबारे प्रतिक्रिया दिँदै समझदारी ज्ञापनमा हस्ताक्षर आज नहुन पनि सक्ने र त्यसको ठ्याक्कै समय भने पर्खनु पर्ने बताउनु भएको छ।
7: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा मतदान चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास, पूर्वाधार, सामाजिक सेवा र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। विशेष गरी युरोपेली संघका देशहरूबाट आउने आप्रवासी कामदारको बढ़दो संख्याप्रति ले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। तर प्रस्तावका आलोचकहरूले यसलाई स्विजरल्याण्डकै अर्थतन्त्र विरूद्धको कदमका रूपमा चित्रण गरेका छन्। स्वास्थ्य सेवा, वित्त, औषधि र प्रविधि जस्ता क्षेत्रमा विदेशी दक्ष जनशक्तिको महत्वपूर्ण योगदान रहेको र प्रस्ताव पारित भएमा ईयूसँगको सम्बन्ध कमजोर भई व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता व्यक्त भएको छ। प्रस्ताव पारित भएमा सन् 2050 सम्ममा जनसंख्या 1 करोड़ भन्दा माथि जान नदिने नीति लागू गर्नुपर्नेछ। जनसंख्या 95 लाख पुगेपछि शरणार्थी नीति, परिवार पुनर्मिलन तथा बसोबास अनुमतिका नियम कड़ा बनाउनु पर्नेछ र आवश्यक परे ईयूसँगको स्वतन्त्र आवागमन सम्झौता पनि रद्द हुन सक्नेछ। युरोपभर आप्रवासन लामो समयदेखि संवेदनशील राजनैतिक मुद्दा बनेको छ, जहाँ वृद्ध जनसंख्या, श्रम अभाव र बढ़दो विदेश विरोधी भावनाबीच धेरै देशहरू सन्तुलन खोजिरहेका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराका आओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराका आओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराका आओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराका आओको क्षेत्रफल 444 वर्ग किलोमिटर, जनसंख्या झण्डै 158,000 मात्रै रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेडी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
7: कर प्रणाली र सार्वजनिक सेवामा आगुल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड।
6: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिने नसकेको भनाई।
7: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना, यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
6: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै, प्रस्ताव पारित भएमा ईयूसँग सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता
7: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र बजेन्द्र बसेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सफल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।

0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने 33-34 अर्ब हाराहारीमा बजेट्याउने तयारी।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने।
0: पानी पर्ने क्रम कम भइसकै गर्मी फेरि बढ्न थाल्यो, मनसुन भित्र नढिलाए।
1: र फिफा विश्वकप फुटबलमा आज राति 4 खेल हुँदै 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np hamropatro.com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट भोलि ल्याउने भएको छ। भोलि दिउँसो 3 बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवको आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ। आगामी आर्थिक वर्षको बजेट 33-34 अर्ब हाराहारीमा आउने गरी बजेट सिलिङ यसअघि नै वितरण गरिएको थियो। त्यही आकारको बजेटका लागि आयोजना भने हजारौं सिफारिश भएर आइसकेका छन्। कर्णाली सरकारले आयोजना छनौटका लागि आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि बनाएको छ। त्यही कार्यविधि अनुसार 10 जिल्लाबाट आगामी बजेटका लागि साना ठूला गरी झण्डै 17,000 आयोजना जिल्लाबाट सिफारिश भएर आएका छन्। कार्यविधि अनुसार प्रदेश सरकारले सड़क पूर्वाधार तर्फका आयोजनाको सीमा 50,00,000 र अन्यका लागि 20,00,000 तय गरेको छ। यस्तै सारासित आयोजनालाई यो सीमाबाट बाहिर राखिएको छ। गत वर्ष कर्णाली प्रदेश सरकारले 32 अर्बको बजेट ल्याएको थियो। संघ सरकारले जेठ 15 प्रदेश सरकारले असार 1 र स्थानीय सरकारले असार 10 आफ्नो बजेट कार्यक्रम ल्याउने प्रावधान रहेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको हो। लामपाटा क्षेत्र बाजुरा सदरमुकाम मार्तडीबाट कम्तीमा 3 दूरीमा रहेको छ। यसअघि जेठ 27 सदरमुकाम मार्तडीबाट हिँडेको सुरक्षाकर्मीहरूको टोली 3 लगाएर शनिबार त्यहाँ पुगिसकेको छ। लामपाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न शुरू गरेपछि विवाद शुरू भएको थियो। पछिल्लो समय विवाद झन स्वतःमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। केही दिन अघि हुम्लाका बासिन्दाहरूले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको घटना समेत बाहिरिएको थियो। त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थिति मार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ। यस्तै लामपाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेसमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा 21 र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिट्टु बहादुर बोहराको कमाण्डमा 7 गरी 28 टोली बसेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। 3 सुरक्षा बेस स्थापना गरेर लामपाटा सहित रानी सैन क्षेत्रमा सुरक्षामा उक्त टोली नियमित गस्ती गर्ने उहाँले बताउनु भएको छ।
0: नेपाल पत्रकार महासंघ सुर्खेतको 2 कार्यकालका अध्यक्ष मधुबन विसीले आइतबार आजदेखि पदभार ग्रहण गर्नुभएको छ। महासंघ सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा विसीले 2 कार्यकालको अध्यक्ष पदको पदभार ग्रहण गर्नुभएको हो। पहिलो कार्यकालका अध्यक्ष सुशील शर्माले 2 कार्यकालका अध्यक्ष विसीलाई माइनोर हस्तान्तरण समेत गर्नुभएको छ। अध्यक्ष विसीसँगै सहसचिव गीता थापा र सदस्य मान बहादुर खड्काले समेत 2 कार्यकालको पदभार ग्रहण गर्नुभएको छ। महासंघ सुर्खेतको गत निर्वाचनमा बराबर मत ल्याएपछि अध्यक्ष सहसचिव र सदस्य पदको कार्यकाल बाँडिएको थियो। अध्यक्ष सुशील शर्मा, सहसचिव नवीन सुवेदी र सदस्य अमर कार्कीले पहिलो कार्यकाल सम्हाल्नु भएको थियो। उहाँको कार्यकाल शनिबार सकिएपछि दोस्रो कार्यकालको जिम्मेवारी अध्यक्षमा बिसी, सहसचिवमा थापा र सदस्यमा खड्काले सम्हाल्नु भएको हो। अध्यक्षको सम्हालेपछि बिसीले महासंघको दोस्रो कार्यकालमा पत्रकारहरूको हकहितको पक्षमा रचनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै उहाँले अग्रजहरूको सल्लाह सुझाव अनुसार मर्यादित पत्रकारिताका लागि महासंघले आफ्नो गतिविधिहरू संचालन गर्ने उल्लेख गर्नुभएको छ। यसैबीच त्यही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने 10 पत्रकारलाई पुरस्कृत गर्नुका साथै सुर्खेतको पहिलो पत्रिका जुन किरीका संस्थापक जनकराज शर्मालाई सम्मानित गरिएको छ। प्रेस स्वतन्त्रता सम्मानबाट दुर्गा थापा, डम्बर आचार्य र माया थापा, विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रमेश कुमार पाण्डे, करिश्मा चौधरी, युवा पत्रकारिता पुरस्कारबाट टेकराज केसी, नन्दु गेलाङ, स्मृति पत्रकारिता पुरस्कारबाट सुरेश आचार्य, सक्रिय पत्रकारिता पुरस्कारबाट तृप्ति शाही, खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्कारबाट विवश कुमार सेजुवाल र वर्ष पत्रकारिता पुरस्कारबाट ईश्वर राज अधिकारीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ।
1: यसैबीच कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले अहिले देशको परिस्थिति ट्र्याक भन्दा बाहिर जान खोजेको बताउनु भएको छ। अराजकता फैलिएको भन्दै देशको स्वाधीनतामा खतरा उत्पन्न हुन खोजेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। मुख्यमन्त्री कणेलले वर्तमान सरकार र प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशले कहिले नभोगेको परिस्थिति सिर्जना भइरहेको बताउनु भएको छ। यही तरिकाले अगाडि बढे वर्तमान सरकार वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने संकेत देखिएको उहाँले उल्लेख गर्नुभयो। निर्वाचन भएको 3 मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने उहाँको भनाइ छ। कणेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गर्नुभयो। साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहेको अवस्था आएको उहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, पुरस्कृत पत्रकार दुर्गा थापा र सुर्खेतका पहिलो पत्रिकाका संस्थापक जनकराज शर्माले आफ्नो भनाई राख्नु भएको थियो।
0: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: यो हो रेडियो टाइगर 90.2 MHz।
8: 70-71-284 र 97-4-98-60-840
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने, 33-34 अर्ब हाराहारीमा बजेट ल्याउने तयारी, बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर: पर्यटकीय सिजन शुरू भइसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिंसा हुँदै मानसरोवर कैलाश यात्रा गर्ने पर्यटकको संख्या 3700 भन्दा बढ़ी पुगेको छ। यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने काम शुरू भएपछि भारतीय धार्मिक पर्यटकहरू हवाई मार्गबाट आउन थालेपछि संख्या बढ़दै गएको हो। हालसम्म 3780 जना भारतीय पर्यटकहरू नेपालगंजबाट सिमकोटदेखि हिल्सा भएर चीनको ताक्लापुरतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनु भएको छ। यस वर्ष वैशाख 30 गतेदेखि भारतीय पर्यटकहरू जिल्लामा आउन शुरू भएको छ। यो पर्यटक आगमन संख्या 233 दिनको हो। हालसम्म हुम्ला आइपुग्नु भएका पर्यटकहरू जिल्लामा आउन शुरू भएको हो। यो पर्यटक आगमन संख्या 233 दिनको हो। यस्तै हालसम्म जुम्ला हुम्ला आइपुग्नु भएका भारतीय पर्यटकमा 1892 महिला र 1888 जना पुरूष रहेका छन्। सिजन शुरू भइसँगै दैनिक 80 देखि 200 जना भारतीय पर्यटकहरू हवाई मार्गबाट हुम्ला पुग्ने गरेका हुन्। यसले गर्दा होटल विजय, कैलाश, मानसरोवर, कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट, होटल पोतला होटल, त्यस्तै एलिसा लगायतका होटलहरूमा पर्यटकहरू भरिभरा हुने गरेका छन्। यसबाट होटल व्यवसायको आमदानी पनि राम्रो हुन थालेको छ।
1: एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएको जिल्ला अस्पताल सल्यानमा विशेषज्ञ चिकित्सकको अभावमा रोकिएको हाड जोड्नी, हर्निया, हाइड्रोसिल, एपिन्डेक्सका बिरामीको शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ। एमडीजीपी विशेषज्ञ चिकित्सक डाक्टर रहिस कोजु आएपछि जिल्ला अस्पताल सल्यानमा 3 वर्षदेखि रोकिएको हाड जोड्नी, भाँचिएको एपिन्डेक्स, हर्निया, हाइड्रोसिलको शल्यक्रिया सेवा पुनः सञ्चालनमा ल्याइएको हो। यी सँगै अस्पतालले रोकिएको मिनी ल्याब र स्थायी वन्ध्याकरण सेवालाई पनि निरन्तरता दिएको छ। जटिल समस्या भएका गर्भवतीको शल्यक्रियाबाट सुत्केरी गराउने लगायत अन्य सुविधा भएपछि नागरिकहरूलाई सहज भएको छ। सामान्य खालका शल्यक्रियाका लागि दाङ, नेपालगंज, सुर्खेत र काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ। रोकेको शल्यक्रिया सेवा पुनः सञ्चालन आउँदा रोल्पा र रूकुमका बासिन्दा पनि लाभान्वित हुनेछन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले विशेषज्ञ चिकित्सक आएपछि हाड जोड्नी भाँचिएका दुई र एपेन्डिक्सका दुई गरी चारजनाको शल्यक्रिया भइसकेको बताउनुभयो। पाँच वर्ष अघि एमडीजी डाक्टर प्रदीप शर्माले हाड जोड्नी भाँचिएका हर्निया हाइड्रोसिल एपेन्डिक्स भएकाको शल्यक्रिया सेवा शुरू गर्नुभएको थियो। त्यसपछि आएका एमडीजीबी डाक्टर अभिषेक सिंहले त्यसलाई निरन्तरता दिनुभएको थियो।
0: सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर एक श्रीनगर स्थित बस पार्क नजिकै राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो। आज दिउँसो करिब 12 बजे दाङबाट कुमाख तर्फ जाँदै गरेको ना 3X6616 नम्बरको बसले पैदल यात्री छत्रेश्वरी गाउँपालिका सात निवासी 46 वर्षीय उमा रेउलेलाई ठक्कर दिएको थियो। ठक्करबाट रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगेको भए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका हुन्। बस तारकुमा गाउँपालिका तीनका करिब 30 वर्षीय डेल्ले बुढा रहेको प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ।
1: कैलालीमा सड़क किनारामा व्यापार गरेको आरोपमा एउटा टेम्पू धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पू धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले सड़क किनारामा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पू धकेलेर भिरेबाट खसालिदिएका थिए। टेम्पू गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पू जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पू खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पूलाई धकेल्दै भीरबाट खसालेको देखिन्छ। यस्तै वन कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएकाले टेम्पू खसालेको दावी गरेका छन् भने धामी परिवारले टेम्पू चल्ने अवस्थामै रहेको बताएका छन्।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
6: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिमेरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
11: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्षा सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
12: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
13: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
0: पकुरबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा दिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
14: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
15: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, शारीरिक कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3L चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि

0: पर्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो। आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा तथा हिमाली भेगका केही ठाउँमा र पहाड़का केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपालभित्र नभिरहेको भएको मौसमविदले बताएका छन्। नेपालमा सदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा आज 14 तारीक भइसकेको छ र गएको वर्ष सदरभन्दा 15 दिन अगाडि जेठ 16 गते नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडो नेपाल भित्रिए पनि लामो समय पूर्व भेगमै बसेको थियो।
1: हेरी खबरमा अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। सोमयीको यो खेल राति 11:15 अमेरिकामा हुँदै अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी चार पटक उपाधि जितिसकेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुन सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या करिब 1,58,000 मात्रै छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 14:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 14:45 फिलाडेफिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान 7:45 मेस्टिकोको मोन्टेरुई रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्।
0: वीरेन्द्रनगरमा जारी 19 वर्ष उम्रेको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिरन्त मधेस र सुदूरपश्चिम प्रदेश बीच पक्का भएको छ। समूह चरणको अन्तिम खेलमा मधेसलाई 7 विकेट पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिस्पर्धीका रूपमा पाएको हो। आइतबार नै भएको समाचारको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायम राखेको गण्डकी भने मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराशा नपुगेको छ। अघिल्ला 6 खेलमा अपराजित रहँदै आएको मधेस प्रतियोगिताकै पहिलो हार बिहोर्ने क्रममा सुदूरपश्चिम विरूद्धको खेलमा स्तब्ध भएपछि भए पनि उपाधि दावेदारको रूपमा फाइनल पुगेको हो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने र 30-34 अर्ब हाराहारीमा बजेट ल्याउने तयारी।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने।
0: पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ्न थाल्यो, मनसुन भित्र नढिलाइ।
1: र फिफा विश्वकप फुटबलमा आज राति 4 खेल हुँदै 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5, असार 3 शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म।

0: समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया आयोजक नेपाल नेत्रज्योति संघ बाँकी खत्तेबाल आँखा अस्पताल पुलटेक्रा नेपालगंज।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
6: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सँगै

0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, सुर्ती, गाजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती, फुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू:
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: చూచుమపడుగు
1: రద్దు మెరు దించకలరుగే
0: ఆయన చూచుమపడుగు.

जान आफत में पड़ गई, रात मेरी दिन चक्कर।